0: دی.
1: سامعین ابھی آپ کلام شاعر کے تحت محمد ظہور فیضی کی خوبصورت آواز میں سن رہے تھے ان کا تازہ کلام. سامعین آج کا اردو پروگرام یہیں پر اختتام پذیر ہوتا ہے, پھر ملیں گے کسی اور دن, تب تک کے لیے اپنے میزبان محمد سعید اختر کو دیجیے اجازت. آداب.
2: آکاشوانی کے لکھنؤ مرکز سے اردو پروگرام نشر کیا جا رہا تھا.
3: آکاشوانی کا یہ پریاگ راج کیندر ہے, میڈیم ویو 292.4 میٹر یعنی 1026 کلو ہرٹز پر.
4: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी.
5: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से.
4: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाश